0: रेडियो एक ऐसी आवाज जो हर घर हर गली हर कूचे तक पहुंचे। अपने कारोबार को दीजिए एक नई पहचान, अपनी तरक्की को दीजिए एक नई उड़ान। रेडियो से इश्तिहार देकर बढ़ाएं अपने बिजनेस की शान। रेडियो तशहीर का सबसे आसान और सस्ता जरिया। राबिता करें कमर्शियल ब्रॉडकास्टिंग सर्विस श्रीनगर।
1: प्रोग्राम बोजान सूफी सदा ये प्रोग्राम दोह आकाशवाणी श्रीनगर पेठ सुबह 10 बजे पेठ 10:30 बजन ताम नश्र सब्दान।
2: आसमान तो सुबह जान सूफी ते रिश्वेजारन पेठ मबनी प्रोग्राम सूफी सदा। अजु प्रोग्राम वो सूफी शायर मोहम्मद सिराज सोबन जिंदगी ते शायरी मुतलिक। तहरीरुल पेशकश गुलाम रसूल आखून द मोविन समीना नबी سینس دیمی سلانس پریو
3: وادی کشمیر کی خوبصورت فضاؤں میں ایک نئی صبح ایک نئی تازگی پیام صبح
4: آکاش وانی سری نگر پیش کر رہا ہے ایک جامعہ لائیو شو پیام صبح
3: جہاں ہوں گی صحت سائنس اور زندگی سے جڑی مفید معلومات
4: اور ساتھ ہی کھیل ثقافت اور عوامی مسائل پر بامانی گفتگو پیام صبح
5: یارو ون باز یارو ون
3: ہر روز صبح 7:10 سے 11:30 تک صرف اور صرف आकाशवाणी श्रीनगर से।
4: मीडियम वेव 268.81 मीटर और FM 103.5 मेगाहर्ट्ज़ पर। पयामे सुब